0: जागत जोत जपै निस बासुर, एक बिना मन नैक न आनै, पूर्ण प्रेम प्रतीत सजै। व्रत गोर मड़ी मट भूल न मानै, तीर्थ दान दया तप संजम। एक बिना नह एक पछानै, पूर्ण जोत जगै घट मै, तब खालस ताहे न खालस जानै। परम सत्कार योग सतगुरां दी साजी नवाजी, गुरु प्यारी, गुरु सवारी, गुरु खालसा सतसंग दी, आओ सब तो पहला सतगुरु दी बख्शिश दोहराओ, प्यार नाल फतेह बुलाओ, कोई रसना वांझी ना रवे, सारे गुर फतेह दे रूप विच असीस बख्शदे होए बुलंद आवाज विच आखो जी, वाहे गुरु जी का खालसा, वाहे गुरु जी की। सारे पहरेदारां दे चरणां च बेनती है, पहरेदार ध्यान देण, इशारे नाल ही संगत नूं मत्था टकाउणा है, इशारे नाल ही बिठाउणा है, ते इशारे नाल ही संगत नूं चुप कराउणा है। इशारे ना खुद नहीं बोलना। गुरु मान्यो ग्रंथ चेतना समागम जो चार दिन का प्रोग्राम, इस समागम हर सच्चे तक तरचाया सतसंगत मेला, अज तीसरा दीवान है। कल नू इस समागम दी संपूर्णताई सतगुरु जी दे हुक्मनामे नाल हो जानी है। पूर्ण महापुरखां दे पावन स्थान दे उपर हाजरी आपां रहे आं सारे। सो काफी समय तो आप जी ने जथियां पासों और महापुरखां पासों कथा कीर्तन दा आनंद माणिया है। जो रहिंदा समा साडे कोल आ, असीं उहनूं सफल बनाईए, मन विरतियां नूं एकागर करके सतगुरां दे चरणां च बैठीए, तां जो साडा समा और स्वाद सफल हो सके। सुरत दर्शन, एक सुपन दर्शन, एक शब्द दर्शन, एक प्रत्यक्ष दर्शन। जदों संगत विच बैठे होइए ना, जदों गुरु नानक साहब की गल चलती होवे ते सुरत करके गुरु नानक साहब साडे सामने होण, इहनूं सुरत दर्शन कहिंदे। जदों गुरु गोबिंद सिंह साहब की गल चलती है ते सुरत करके बस इदां लगे भी साडे सामने ही घोड़े ते चढ़े जा रहे, जिधर जिधर वचन चल रहे हैं नाल नाल सामने, जिदा आ परदे लगे होंगे ने दीवाना विच भी कई वारी उहदे ते सारा कुछ आ रहा, इदां ही लगेगा। ते उह तद होएगा जदों मन एकाग्र होगा, रस आउंदा जदों बिल्कुल ध्यान जोड़ के सुनिए, अखां बंद करके बिल्कुल सामने आ जाए सारा। इह सुरत दर्शन, सुपन दर्शन मीने, सुपन चरित्र चित्र बानक बने, विचित्र पावन पवित्र मित्र आज मोरे आए हैं। परम दयाल लाल लोचन मसाल, मुख बचन रसाल मधु मधर पे आए हैं। सुपने दे दर्शन भी हैं जो भाई गुरुदास जी ने जिक्र किया। प्यार वाले हुण जड़े रंगे रहिंदे ने, जिहड़े दिन रात गुरु गोबिंद सिंह नूं याद करदे रहण करदे रहण, हो सकदा सुपने च झलकारा पै जाए। पर कई लोग जिन्हां ने कदे वाहिगुरु आख्या नहीं, घट तोलना, झूठ बोलना, ना बाणी पढ़नी, ना सिमरन करना, ते उहनूं हुण कित्थे सुपना आजू गुरु नानक दा। हुण जो कुछ दिन सोचते रहने उदां दे सुपने आउंदे ने, मन रस च आउंदा, من رس چاہتا ہے، جتھے رس نہ آئے اتھے من نہیں لگتا، دھیان دیو۔ بہتے لوگوں کا خیال ہے کہندے اسی نتنیم کرنے ہاں ساڈا من نہیں لگتا، بانی پڑھنے ہاں ساڈا من نہیں لگتا، کتھا کیرتن سننے ہاں ساڈا من نہیں لگتا، ٹی وی اگے چھ گھنٹے کا بھی پتا نہیں لگتا بھی کدو لگتا، ادا لگتا بھی یہ جڑا پروگرام چل رہا تھوڑا ہور لمبا ہو جائے، گھنٹہ کو ہور لنگ جی، ہوں گیت چل رہے ہیں تو دو ہور سنا دیں، اتنے من کیوں لگتا کدے سوچیا؟ نالے پتا ہے کہ بانی پڑھنی چاہیے، ستسنگت کرنی چاہیے، کن ست پورک راگی ٹاڈی پرچارک مہاراج جی روکتے ہیں تو آپ کیوں نہیں اس راہ سے چلتے؟ سانوں ایک سنیما جڑا ہے تین تین چار چار گھنٹے کیوں اتنا چنگا لگتا؟ کدے وچار کیتی ہے بھی ٹی وی اٹھ اٹھ گھنٹے اتنا چنگا کیوں لگتا؟ کن سدا گیت سن کے خوش کیوں ہوندے؟ ایہدا کارن ہے جو ساڈے اندر ہے وہ باہر سانوں نظر آ رہا ہوں، وہ من مل جاتا، جو ہو رہا نا باہر ٹی وی وہ سارے اندر ہے، اس کر کے وہ سارا منورنجن بن گیا، خسنا وہ من لگ گیا، میل کھا گیا۔ بانی جیڑی ہے الٹا سب برودھ وچ، جو اسی چاہنے ہاں مہاراج وہ روک رہے ہیں، جو اندر ہے ٹی وی وچ وہ ہی ہو رہا ہے، وہ اٹھ گھنٹے بھی لگے رہو گے من لگ جائے گا، دھیان دیو۔ جے اندر گرمکھت آئی ہے نا، انہوں پھر بانی ضرور چنگی لگے گی، انہوں کتھا کیرتن ضرور چنگا لگے گا، جو اندر ہے انہوں باہر بھی وہی کچھ سونا لگے گا، یاد رکھ۔ جڑا اندروں رنگیا ہویا، جہدے تے ستگر دی مہر ہو گئی، ستگر دی رحمت دا میگ ورس گیا، بھاگ جاگ گئے، سات سنگت انہوں الٹ جڑا سامنے آئے گا، وہ چنگا نہیں لگے، من مکھاں نو بانی چنگی نہیں لگے گی، من مکھاں نو کتھا کیرتن چنگا نہیں لگے گا، تے گرمکھاں نو دنیاوی جو سات سنگت کہہ لو گے، ناٹک جڑے نے دنیاوی جو فلم نے وہ چنگیاں نہیں لگن گیا، سدنا
1: گرو
0: وہ چنگا نہیں لگے۔ ہوں جو اندر جو کدے باہر ویکنے تے وہ ساڈا من مل جائے، اکاگرتا بن جائے۔ ست سنگ جی، جی اٹھ اٹھ گھنٹے ٹی وی ویکھن والے لوگ اج مل جاندے نے، تے اٹھ اٹھ گھنٹے سمادھی لاؤن والے بھی ہے گئے۔ پر ایک گل یاد رکھو، جڑے اٹھ اٹھ گھنٹے سمادھیاں لاؤن والے ملن گے، ملن گے انگلوں سے گنے جان والے، جڑا دوجے اٹھ اٹھ گھنٹے والے دوجے نے، وہ تو ایک گھر چکر کا ضروری ہے، چاہے وہ منڈا ہو، چاہے وہ باپو ہو، چاہے وہ آپ کوئی ہو، ایک کا ضرور ہے گا، پاوے بی بی ہو، روٹی پاوے توے تے سڑ دے، کہنے ناٹک ویکھنا، سبزی سڑ گئی ساری، یہ بھی حال ہے، دھیان دینا۔ من رس چاہوں گا، پر اصلی جڑا رس ہے وہ کبیر ڈگم کیا کرے کہاں ڈلاو جیو، سرب سوکھ کو نائک رام نام رس، بکھے بن پھیکا تیاگ دی سکیے،